0: आदाब, ये आकाशवाणी है खबरों के साथ, मैं असदुल्ला। वजीर आजम नरेंद्र मोदी ने कहा है कि सरकार 25 करोड़ तलबा को मुख्तलिफ डिजिटल और ऑनलाइन तालीमी प्रोग्रामों के जरिए बाहम मुंसलिक करेगी। वजीर आजम ने कहा कि 5.5 लाख से ज्यादा बुनियादी स्टेशनों के साथ 5G कनेक्टिविटी हर जिले तक पहुंच गई है। GST काउंसिल तनाजात को हल करने और इनपुट टैक्स क्रेडिट आमद को बेहतर बनाने की खातिर पॉलिसी इस्लाहात पर तबादले ख्याल कर रही है। सुप्रीम कोर्ट ने मरकजी सरकार से कहा है कि वो दवासाज कंपनियों के नामुनासिब मार्केटिंग तौर तरीकों की रोकथाम के लिए एक कमेटी बनाए। सरकर्दा अदाकार नाना पाटेकर का इंतकाल हो गया है। भारत ने पाकिस्तान पर दहशतगर्दी के मामले पर दोहरा मेयार अपनाने का इल्जाम लगाया है और कहा है कि पाकिस्तान दहशतगर्द ग्रुपों के लिए अपनी मदद पर पर्दा नहीं डाल सकता। और आज फिजाई फौज के योम तासीस पर फिजाइया के जांबाजों की कुर्बानियों को याद किया जा रहा है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने आज नई दिल्ली के यशोभूमि में 10वें इंडिया मोबाइल कांग्रेस का इफ्तिताह किया। ये 4 रोजा तकरीब कल शुरू हुई थी, जिसमें टेली मुआसलात, डिजिटल कनेक्टिविटी और तकनीकी इख्तिरा के सिलसिले में भारत की नुमाया पेशरफ्त की अक्कासी की जा रही है। IMC 2026 का मौजू है सरहदों के कतई नजर, तौसी डिजिटल इख्तिरा, आइंदा सिलसिले की कनेक्टिविटी और टेक्नोलॉजी पर मबनी तरक्की में भारत की बढ़ती हुई सलाहियत का इजहार। इस मौके पर खिताब करते हुए वजीर आजम मोदी ने कहा कि इंडिया मोबाइल कांग्रेस प्लेटफॉर्म में भारत में टेलीकॉम शोबे और डिजिटल कनेक्टिविटी ने तब्दीली का मुशाहिदा किया है। उन्होंने इस प्लेटफॉर्म ने पर टेलीकॉम शोबे में भारत की तरक्की में एक क्लीदी रोल अदा किया है। जनाब मोदी ने उजागर किया कि गुज़श्ता बरसों में यह प्लेटफॉर्म भारत की तरक्की और उसकी उमंगों के इजहार का एक प्लेटफॉर्म बनकर उभरा है। जनाब मोदी ने कहा कि आज 5G कनेक्टिविटी मुल्क के हर जिले तक पहुंच गई है। उन्होंने मजीद कहा कि अब मुल्क भर में 5G कनेक्टिविटी दस्तियाब कराने के लिए 5,50,000 से ज्यादा बेस स्टेशन मौजूद हैं।
1: 2022 में इसी मंथ से हमने देश में 5G की शुरुआत की थी। फिर 2023 में मैंने बताया था कि भारत कैसे 5G रोल आउट से 5G रीच आउट की दिशा में आगे बढ़ रहा है। और आज हम सभी देख रहे हैं देश के हर जिले तक 5G कनेक्टिविटी पहुंच चुकी है। आज 5.5 लाख से अधिक बेस स्टेशन भारत में हैं, जहां से 5G नेटवर्क ऑपरेट कर रहा है और मोबाइल इंटरनेट स्पीड 2022 की तुलना में 10 गुना बड़ी है।
0: वजीर आजम नरेंद्र मोदी ने कहा कि डिजिटल कनेक्टिविटी ने तालीम, सेहत की देखभाल और हुकूमती खिदमात को कुव्वत बख्शी है। उन्होंने कहा कि आज दूर दराज गांवों और गरीब कुनबों के हर बच्चे को मेयारी इल्म तक रसाई हासिल है। जनाब मोदी ने उजागर किया कि फायदे की बराह रास्त मुंतकली के तहत तकरीबन 50 लाख करोड़ रुपए बराह रास्त मुस्तफिदीन के बैंक खातों में मुंतकिल किए जा चुके हैं। उन्होंने कहा कि इस इकदाम से तकरीबन 5 लाख करोड़ रुपए की बचत हो पाई। वजीर आजम ने कहा कि अब हुकूमत मुख्तलिफ डिजिटल और ऑनलाइन तालीमी प्लेटफॉर्म के जरिए तकरीबन 25 करोड़ तलबा को कनेक्ट करने की खातिर काम कर रही है। जनाब मोदी ने दीक्षा प्लेटफॉर्म के जरिए भारत में डिजिटल तालीम की बढ़ती अहमियत को उजागर किया। उन्होंने कहा कि COVID-19 के दौरान जुलाई 2022 तक दीक्षा ने 500 करोड़ से ज्यादा सीखने के सेशन और तकरीबन 6000 करोड़ सीखने के मिनट दर्ज किए।
1: ऑनलाइन एजुकेशन के लिए हमारा एक दीक्षा प्लेटफॉर्म है। कोविड के दौरान जुलाई 2022 तक इस प्लेटफॉर्म पर 500 करोड़ से ज्यादा लर्निंग सेशन और करीब 6000 करोड़ लर्निंग मिनट्स दर्ज हुए। अब हमारा प्रयास है हमारे जितने भी डिजिटल और ऑनलाइन शिक्षा के माध्यम है उनसे करीब 25 करोड़ स्टूडेंट्स को जोड़ सके। यानी साथियों, टेलीकॉम के क्षेत्र में जो रेवोल्यूशन आई है इसका भारत के नागरिक को सीधा सीधा फायदा हुआ है।
0: इस मौके पर मुआजलात के मरकजी वजीर ज्योतिरादित्य सिंधिया ने कहा कि वजीर आजम मोदी ने हमेशा इस बात पर जोर दिया है कि टेक्नोलॉजी न सिर्फ हर गांव बल्कि हर शहरी तक पहुंचनी चाहिए। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। وزیر داخلہ امیت شاہ نے آج لوک نائک جے پرکاش نارائن کو ان کی برسی پر خراج عقیدت پیش کیا. ایک سوشل میڈیا پوسٹ پر جناب امیت شاہ نے کہا کہ جب کانگریس نے اقتدار کے غرور میں ملک میں ایمرجنسی نافذ کی اور جمہوریت کا گلا گھونٹنے کی کوشش کی تو لوک نائک کروڑوں ہم وطنوں کی آواز بن کر بے خوف ڈٹے رہے. جناب امیت شاہ نے اس بات کو بھی اجاگر کیا کہ قید میں رکھنے اور اذیت پہنچانے سے بھی وہ اپنے پختہ عزم سے پیچھے نہیں ہٹے اور مکمل انقلاب کے ان کے اعلان کے سامنے اندرا گاندھی کی تاناشاہ سرکار کو جھکنا پڑا. جناب امیت شاہ نے کہا کہ جے پرکاش نارائن کی زندگی کا فلسفہ ہر محب وطن شہری کے لیے ترغیب کا ایک دائمی وسیلہ ہے. جی ایس ٹی کاؤنسل کی 97ویں میٹنگ میں نئی دلی کے بھارت منڈپم میں جاری ہے. مرکزی وزیر خزانہ نرملا سیتارمن اس میٹنگ کی صدارت کر رہی ہیں. مہاراشٹر کے وزیر اعلیٰ دیویندر فڑنویس، کرناٹک کے وزیر اعلیٰ ڈی کے شیو کمار، جموں کشمیر کے وزیر اعلیٰ عمر عبداللہ، ہریانہ کے وزیر اعلیٰ نائب سنگھ سینی اور ریاستوں اور مرکز کے زیر انتظام علاقوں کے وزرائے خزانہ بھی اس میٹنگ میں شرکت کر رہے ہیں. جی ایس ٹی کاؤنسل کی میٹنگ میں جی ایس ٹی تنازعات کے حل اور ٹیکس کریڈٹ کو بہتر بنانے کے سلسلے میں پالیسی اصلاحات پر تبادلہ خیال کیا جا رہا ہے. سپریم کورٹ نے مرکز کو ہدایت دی ہے کہ وہ دوا ساز کمپنیوں کے مارکیٹنگ طور طریقوں کی جانچ کے لیے 3 ارکان پر مشتمل کمیٹی بنائے. ان میں ڈاکٹروں کو دیے جانے والے تحائف اور دیگر فائدے نیز آئینی انضباطی عمل شامل ہے. جسٹس وکرم ناتھ اور جسٹس سندیپ مہتا پر مشتمل ایک بینچ نے ایک درخواست کی سماعت کرتے ہوئے یہ ہدایت جاری کی. اس درخواست میں ادویات تیار کرنے والی کمپنیوں اور ڈاکٹروں کے درمیان نامناسب رابطوں کے خلاف کارروائی کرنے کی اپیل کی گئی ہے. مجوزہ کمیٹی متعلقہ فریقوں کے نظریات پر غور کرے گی اور اس بات کی سفارش کرے گی کہ آیا کسی آئینی فریم ورک کی ضرورت ہے یا نہیں، اور اگر ایسا ہے تو اس کی تشکیل دیا جائے. سرکردہ اداکار نانا پاٹیکر کا آج صبح گوا میں ان کی رہائش گاہ پر دل کا شدید دورہ پڑنے کے بعد انتقال ہو گیا. وہ 75 سال کے تھے. نانا پاٹیکر ہندی اور مراٹھی سنیما میں اپنی شاندار اداکاری کے لیے جانے جاتے تھے. انہوں نے کئی دہائیوں تک سنیما میں کام کیا. نانا پاٹیکر کو پرندہ، کرانتی ویر، اب تک 56 اور ویلکم جیسی فلموں کے لیے کافی مقبولیت حاصل ہوئی. صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی نے ہندی اور مراٹھی سنیما کے سرکردہ اداکار نانا پاٹیکر کے انتقال پر رنج و غم کا اظہار کیا ہے. صدر جمہوریہ دروپدی مرمو نے ایک سوشل میڈیا پوسٹ پر کہا کہ نانا پاٹیکر نے فلموں میں ایسے کئی کردار ادا کیے جنہوں نے لوگوں کے دل و دماغ پر گہری چھاپ چھوڑی. وزیر اعظم نریندر مودی نے ایک سوشل میڈیا پوسٹ پر کہا کہ نانا پاٹیکر نے اپنے ہر کردار میں قابل قدر تخلیق اور گوناگون خاصیت کا مظاہرہ کیا جسے آنے والی کئی نسلوں تک یاد رکھا جائے گا. بھارت نے پاکستان پر دہشت گردی کے معاملے پر دوہرا معیار اپنانے کا الزام لگایا ہے اور کہا کہ پاکستان جیش محمد کے سرغنہ مسعود اظہر کے بارے میں جانکاری کے لیے انعام کا اعلان کر کے دہشت گرد گروپوں کے تئیں اپنی مبینہ حمایت پر پردہ ڈالنے کی کوشش کر رہا ہے. بھارت نے کہا کہ دنیا نے 9/11، 26/11 اور پہلگام کے حملوں کو فراموش نہیں کیا ہے. اقوام متحدہ کی جنرل اسمبلی میں جواب دینے کے اپنے حق کا استعمال کرتے ہوئے بھارت کے اول سیکرٹری راگھو پوری نے کہا کہ دہشت گردی کو محض اعلانات سے شکست نہیں دی جا سکتی. انہوں نے دہشت گردی کے لیے ذمہ دار عناصر، اس کے لیے سرمایہ فراہم کرنے والوں اور اسے شہ دینے والوں کے خلاف کارروائی کرنے پر زور دیا. آج بھارتی فضائی فوج کا 94واں یوم تاسیس منایا جا رہا ہے. 1932 میں 8 اکتوبر کو یہ فورس قائم ہوئی تھی. یہ یادگاری موقع فوجی قوت کے نظریے کا آغاز بھی ہے جس